0: पहले से इस्तेमाल हो रही है, सेफ्टी कंसर्न उसमें देखे गए हैं, यानी उनको एड्रेस किया गया है, कोई ऐसा साइड इफेक्ट कोई मेजर नहीं आया, तो ये सेफ्टी वाइज ये प्रूव होकर आई. तो ये दवाइयां उन ये जो शुगर का जो मेन चंक है जो मैंने बताया मोटापे से रिलेटेड है, यानी टाइप 2 डायबिटीज जिसमें इंसुलिन रेजिस्टेंस है, जिसमें क्या है कि लिवर में और पेट के गिर चर्बी की मकदार ज्यादा हो जाती है जिसकी वजह से आप डायबिटीज डेवलप कर लेते हैं, ये उसको एड्रेस करने में बहुत अच्छी साबित हुई है. ये आप वो दवाइयां हैं जो कि लोगों को रिमिशन की तरफ, रिमिशन कहते हैं डायबिटीज का खत्म हो जाना, तो ये उसकी प्रॉमिस की तरफ शायद लेके जा रही हैं.
1: अच्छा.
0: और कुछ लोगों में रिमिट कर भी जाता है. वजन कम करना बहुत अच्छा असर करता है जिस्म के ऊपर. यानी अगर आप टाइप 2 डायबिटिक हैं, हाई साथ में ब्लड प्रेशर के भी मरीज हैं, दिल के भी मरीज हैं, और अगर आप अपना वजन 5-7% कम करते हैं तो आपकी शुगर, ब्लड प्रेशर, दिल का मसला अच्छे तरीके से कम दवाइयों पे कंट्रोल हो जाता है.
1: ओके.
0: अगर आप 15%
1: जो इंजेक्शन की भी एक वो टर्म हमने यूज किया
0: मैम, GLP-1 कहते हैं इनको, GLP-1 रिसेप्टर एनालॉग्स, GLP-1 RAs के नाम से आपको मिल भी जाएंगे अगर आप इंटरनेट के ऊपर, क्योंकि बहुत सारे लोग उसको सर्च करना चाहते हैं, जरूर देखिए. सो लेकिन हर मैन मेड दवाई की तरह इसके भी साइड इफेक्ट होंगे. लेकिन क्या है कि जो दवाइयां हैं वो एक टूल की तरह है ना. सो टूल वही इस्तेमाल कर सकता है जो उसको जानता है कि कहाँ पे यूज होना है.
1: एग्जैक्टली, बिल्कुल.
0: सो इसलिए अनप्रिस्क्राइब ना लें, उसके प्रॉब्लम्स आते हैं. फिर क्या होता है, एक से दूसरे से पूछ के यूज कर ली, फिर अस्पताल पहुंच गए और फिर जो है ना इल्जाम किस पे होता है, जो बेचारी दवाई की, नहीं उस दवाई पे कि जी वो नहीं अच्छी थी, उसने साइड. देखिए दवाइयां टूल्स की तरह हैं. आपके सबके घर में पेंचकस का सेट होगा
1: जी.
0: वो जो एक प्लस वाला पेंच है ना, वो स्टार वाले से खुलता नहीं.
1: एग्जैक्टली.
0: तो ये उसको पता है जिसने यूज करना है.
1: वंडरफुल, वंडरफुल.
0: तो ये एक मेरा मैसेज होगा.
1: दैट्स ब्यूटीफुल. आपने बहुत ही खूबसूरत अंदाज में आज, मतलब बिल्कुल आपने जो एग्जाम्पल दिया है वो भी आपने मैन मेड ही दिए हैं कि एक इंसान को अच्छे तरीके से समझ आ सके. जी एटको के ताबन से ये प्रोग्राम हो रहा है, पाकिस्तान एंडोक्राइन सोसाइटी, और हार्मोन टॉक, हार्मोन्स की दुनिया की बात, हार्मोन्स की दुनिया में आज बात हो रही है डायबिटीज इन खवातीन की खुद निगहदाश्त, यानी कि वो अपना ख्याल खुद रख सके. मैम बड़ा अहम सवाल है, क्या बांझपन में और डायबिटीज में कोई ताल्लुक है?
0: जी जी बिल्कुल. जैसे मैंने कहा कि जो शुगर है जब भी मामूल से ज्यादा होगी तो जिस्म के हर उज्व के ऊपर उसका असर है. तो ये सबसे इम्पोर्टेंट जो इसका जो रिप्रोडक्टिव ऑर्गन्स है हमारे, उसके ऊपर भी असर है. तो ख्वातीन के अंदर ये अक्सर ये जो अगर लड़की है लड़कपन में है तो ये पॉलिसिस्टिक की सारी अलामत के साथ आ रही होती हैं ख्वातीन, जिनमें माहवारी का बेतरतीब होना हो सकता है. जिस्म के ऊपर जो हार्मोन्स का मेल और फीमेल का एक रेशो हुए है, हर सेहतमंद खातून के अंदर एक मुनासिब रेशो के अंदर चाहिए होते हैं. मेल हार्मोन्स बहुत कम मिकदार में होते हैं, तो इनका रेशो जब खराब कर सकता है ये इंसुलिन रेजिस्टेंस आना या मोटापे का ज्यादा हो जाना या शुगर की तरफ की टेंडेंसी होना. तो जब शुगर हो जाती है तो जो अंडेदानी है उसके अंदर अंडे का प्रॉपर ना बनना, अंडे का साइज अच्छा ना होना, या बहुत जो है ना वो ज्यादा तादाद में बन जाना, या उसके एक अच्छे साइज को ना पहुंच जाना जो कि फर्टिलाइजेशन के लिए इम्पोर्टेंट है, ये सब इसके असरात हो सकते हैं.
1: के दरमियान बहुत गहरा ताल्लुक है.
0: जी जी बिल्कुल, हो सकता है अगर आपकी शुगर कंट्रोल नहीं है तो ये इसके अंदर बहुत इम्पोर्टेंट. लेकिन हैविंग सेड दैट, अगर आप शुगर कंट्रोल कर लेते हैं तो इनसे आप बच भी सकते हैं. इसीलिए जब भी आप, अगर आप टाइप 2 के डायबिटिक पेशेंट हैं, यानी आप नॉन पेशेंट हैं, तो आपको हमल अपना प्लान करके करना है. प्लान का क्या मतलब है, आप अपने डॉक्टर से मिलें, गायनेकोलॉजिस्ट, एंडोक्रिनोलॉजिस्ट, शुगर को एक मुनासिब मिकदार में रखिए जो कि 6.5 से कम होनी चाहिए अगर आप प्रेगनेंसी करना चाहते हैं. तो आप प्लान करें तो कोई प्रॉब्लम नहीं आएगा. लेकिन अगर आप शुगर ज्यादा के साथ, यानी फॉर एग्जाम्पल 7 से ज्यादा है और आप प्रेगनेंसी में एंटर हो जाते हैं तो उसमें प्रॉब्लम्स आ सकती हैं. स्टिल प्रेगनेंसी से पहले, प्लान प्रेगनेंसी का मतलब क्या है कि एक तो शुगर की अच्छी मिकदार रखिए, 7.5 से HbA1c कम होना चाहिए, دوائیوں کو مناسب ٹائم پہ تبدیل ہو جانا چاہیے. جو حمل کے لیے مناسب دوائیاں ہیں, اگر آپ بلڈ پریشر شوگر کی دوائیاں لے رہے ہیں تو ان کو چینج کروانا ہے. بہت ساری دوائیاں حمل میں نہیں استعمال ہو سکتی, تو آپ کو پہلے سے ڈاکٹر کو بتانا ہے کہ میں حمل کے لیے اب ریڈی ہوں, تو آپ میری دوائیاں چینج کریے. یہ ایک امپورٹنٹ اسٹیپ ہے سیف پریگنینسی کے لیے. یہ اب اس بات میں آپ دیکھیں, اکثر لوگ جو ہیں وہ یہی سمجھتے ہیں نہیں اب تو شوگر ہوگی اب تو بچہ ہو نہیں سکتا, اگر بچہ ہوگا تو اس کے کوئی ضائع ہونے کے چانسز ہوں گے, بچہ تو ٹھہرتا ہی نہیں ہے. یہ غلط العام ہے, ایسا نہیں ہے, خدا نخواستہ کوئی ایسی بری خبر نہیں ہے. شوگر کے کنٹرول ہونا تھوڑا مشکل عمل, صبر آزما ہے, لیکن ہو جاتا ہے.
1: یعنی یہ کرونک نہیں ہے, اس کو مطلب اتنا زیادہ اس کی ہائپ کریٹ نہیں کرنی چاہیے کہ شوگر ہو گئی تو یہ حمل نہیں ہو سکتا, یا پھر حمل ہو گیا تو ٹھہر نہیں سکتا. تو مطلب اگر کسی خاتون کو حمل کی منصوبہ بندی سے پہلے وہی باتیں آپ نے کر دی, تو اگر حمل کے دوران شوگر بڑھ جائے کتنا خطرناک ہو سکتا ہے, اور کیا وہ بچے کے لیے بھی خطرناک ہو سکتا ہے؟
0: جی بالکل, جو اگر حمل کے دوران شوگر اچھے مناسب طریقے سے کنٹرول نہ رہے, ہم تھوڑا عام لوگوں سے زیادہ اچھی کنٹرول چاہتے ہیں حمل کے اندر, کیونکہ بچے کو بھی اس کے اندر سے ظاہر ہے کہ اس کے آرگن ڈیولپ ہونے اور یہ سارا پروسیس ہونا, اس کے لیے بہت اچھی شوگر ہونا ضروری ہوتا ہے. تو اس کے لیے جیسے شوگر بڑھتی ہے تو اس میں بچے کا وزن بھی بڑھ سکتا ہے. بچے کا وزن جب بڑھ جائے گا خاص مقدار سے زیادہ, تو اس میں خطرہ یہ ہوتا ہے کہ جو آپ کا ڈلیوری کا پروسیس ہو مشکل ہو جائے گا. سو اس میں سی سیکشن اسی لیے زیادہ ہونے کے چانسز ہو جاتے ہیں, یا آبسٹرکٹڈ لیبر جو خدا نخواستہ اس طرح کی علامت ہو سکتی ہے, بچے کو خطرہ ہو سکتا ہے. بچے کے اور شروع کے 3 مہینوں میں اگر شوگر تیز رہے تو بچے کے آرگنس اچھے طریقے سے بن نہیں پاتے ہیں, اور اس میں ڈیفیکٹس آ سکتے ہیں, جیسے ہارٹ ڈیفیکٹ کے ساتھ بچہ پیدا ہو سکتا ہے. تو اس لیے بہت مناسب رکھنا بڑا ضروری ہے اس کے لیے. لیکن ایک آدھ جیسے اگر شوگر زیادہ آ رہی ہے, پریگنینسی ہوئی بھی ہے, بیچ میں کوئی ایسا ہو گیا پروسیس کے تھوڑی زیادہ آنا شروع ہو گئی, تو فوراً ڈاکٹر سے رابطہ کریے, ادویات کو مناسب کریے, اپنی شوگر کی جیسے خوراک کی وہ جو بھی احتیاط آپ کو بتاتے ہیں اس کو کریں تو ہو جاتا ہے کنٹرول. اور ضروری نہیں ہے کہ وہ جو ایک دم سے ہوا ہے تو پھر یہ سب کچھ ہی آ جائے گا. اللہ میاں بھی ایک اینٹیٹی ہے اور اس کو ہم سب مانتے ہیں, تو وہ بھی بڑا مہربان اور رحم کرنے والا ہے. لیکن ہر چیز اللہ پہ نہیں چھوڑ سکتے, کچھ بھی کچھ آپ نے بھی اپنے احتیاطوں کو جو یہ ہم سیفٹی میئرز بتاتے ہیں وہ اسی لیے ہیں تاکہ آپ کو کوئی ایسے بری چیز کا سامنا نہ کرنا پڑے.
1: ایگزیکٹلی, میں پتا نہیں ٹائم کیسے ختم ہو گیا, اونلی وی ہیو 2 منٹس. ہمیں جاتے جاتے یہ بتائیں کہ وہ خواتین جو ملازمت بھی کر رہی ہیں, آپ خود بھی ایک ڈاکٹر ہیں اور ان کو شوگر بھی ہے, تو اس صورتحال میں کیونکہ ذہنی دباؤ بھی ہوتا ہے, نیند بھی, اسٹریس بھی, اور روزمرہ کے جو معمولات ہیں وہ بھی خراب ہوتے ہیں, تو یہ بتائیے کہ وہ خواتین اور ان کے اہل خانہ کے لیے آپ کا کیا پیغام ہوگا, تو وہ کیسے اپنی زندگی کو بہتر بنا سکیں؟
0: یہ ڈبل جو بوجھ ہے, وہ نوکری پیشہ بھی ہوں اور ساتھ میں گھر بھی چلاتی ہوں, تو یہ آج کل ویسے تو عمومی ایک ہو گیا, اور ہمیں یہ بالکل بڑا اچھا آپ نے یہ پوائنٹ ریز کی ہے. سو ہونا یہ چاہیے کہ آپ جو ہے نا یہ عادت بنائیے کہ جیسے آپ پلان کر کے سارا دن کا پلان کرتی ہیں تبھی آپ کا ہفتہ گزرتا ہے, اسی طرح آپ اپنے لیے بھی پلان کریں گی. آپ اپنے ساتھ جو ہے وہ آپ ریلائی نہیں کریں گی کہ میں جا کے کچھ بھی کھا لوں گی جا کے دفتر میں. آپ نے اپنے ساتھ ہیلدی سنیکس کیری کرنے کی عادت بنانی ہے, پلاننگ کرنی ہے اپنے لیے کہ کیسے جو ہے نا میں اپنی دوائیوں کا مناسب کیسے میں دھیان رکھ سکتی ہوں, مس نہ ہوں. الارم سیٹ کریے اپنے لیے موبائل کے اندر. دوسرا یہ کہ آپ اپنا جو ہے نا وہ جو چیک اپس کا ایک ریمائنڈر سیٹ کریں, تو اس کو کبھی اگنور کر کے اگلے پہ پوسٹ پون نہ کریں. ٹائملی چیک اپ اپنے لیے پلان کرنا, دوائی کا خیال رکھنا, یہ بڑا ہی امپورٹنٹ کام ہے.
1: میم کیا یہ ریورسیبل ہے شوگر؟
0: بہت سارے لوگوں میں ریورسیبل ہے بھی. اب ہم یہ کہہ سکتے ہیں, سائنس نے یہ بتا بھی دیا, ریسرچ نے بھی یہ ثابت کیا کہ کچھ لوگوں میں اگر مناسب طریقے سے وزن کم کیا جائے, جو کہتے ہیں 10-15% اگر آپ اپنے باڈی کا ویٹ کم کر لیتے ہیں تو ریورس ہو سکتی ہے, لیکن یہ ان لوگوں میں اپلائی نہیں ہوتا جو ٹائپ 1 کے, یعنی جن میں لبلبے کا ڈیفیکٹ ہے کہ انسولین بن ہی نہیں رہی ہے, ان میں ہم ریورس نہیں کر سکتے. ٹھیک ہے, لیکن باقی سب میں یا کوئی جینیاتی وجہ نہیں ہے تو پھر ہم اس میں یہ ٹرائی دے سکتے ہیں.
1: اوکے میم, بہت بہت شکریہ اٹکو کے تعاون سے. آج آپ لوگ پروگرام سن رہے تھے جی, ہارمون ٹاک ہو رہی تھی آج, और पाकिस्तान एंडोक्राइन सोसाइटी एंड डॉक्टर हफीजा नाज हमारे साथ मौजूद थी, असिस्टेंट प्रोफेसर एंडोक्राइन एंड हेड ऑफ एंडोक्राइन सेक्शन शालीमार मेडिकल एंड डेंटल कॉलेज लाहौर, एग्जीक्यूटिव मेंबर पाकिस्तान एंडोक्राइन सोसाइटी। मैम आपका बहुत बहुत शुक्रिया, थैंक यू सो वेरी मच, बहुत हेल्दी टॉक रही, आपके आने का बहुत शुक्रिया, एफएम 100 का बहुत शुक्रिया और एटको का बहुत शुक्रिया। अपना और अपने प्यारों का रखिए ख्याल, हमें दीजिए इजाजत, हाजिर होंगे इंशाल्लाह दोबारा, अल्लाह हाफिज़।